0: जगह पर बाल आपका वापस आएगा, वो भी इंतहाई तेजी के साथ, और इंशाल्लाह फिर मरते दम तक आपके बाल गिरेंगे नहीं। ये ऑयल सिर्फ और सिर्फ 3 या 4 दफा आप सर पर अप्लाई करेंगे और उसके बाद इंशाल्लाह हमेशा हमेशा के लिए अल्लाह के करम से आपके बाल गिरना बंद हो जाएंगे। हमारी प्रोडक्ट अल्हम्दुलिल्लाह बिल्कुल ओरिजिनल, खालस और एक नंबर है। इसमें अल्लाह के करम से किसी किस्म का कोई झूठ और गलत बयानी बिल्कुल हरगिज नहीं है। इसके अलावा बालों की हर किस्म की बीमारी इंशाल्लाह हफ्ते भर में खत्म हो जाएगी, चाहे बाल चर है, खुश्की है, सिकरी है, रूखापन है या ग्रोथ का इशू है। अभी हमसे राब्ता करें, मुकम्मल मालूमात लें और अगर आपको तसल्ली होती है तो हमें ऑर्डर आप कर सकते हैं। बहुत शुक्रिया। अस्सलाम वालेकुम व रहमतुल्लाह।
1: د ویښتو لس قسمه مسلې به اوس په لس ورځو کې حل کیږي، ځکه چې ازنا کاسمیټکس تاسو لپاره راوړلې دي د لسو جوړو بوټو نه جوړ شوی ازنا هربل شیمپو، ازنا هربل هیر آئل۔ نو صرف لس ورځې استعمال کړئ او په خپلو ویښتو کې واضح تبدیلی وګورئ۔ دې نه علاوه که ستاسو ویښتو ډېر زیات اوزي او بې رونک دي، نو بیا د پیازو نه جوړ شوی ازنا شیمپو هم استعمالولی شئ، او د بادامو د طاقت نه ډک ازنا آلمنډ هیر آئل، یعنی د بادام والا د ویښتو بهترین تیل چې ستاسو ویښته بکړي داسې نرم چې تاسو به ورته هم حیران شئ۔
2: ازنا فارمولا بیوټی کریم د کوالټی او د خپل انوم په لګو روز کې ستاسو د مخونو نه لری کوي، دانی داغونه تیر سری او د سترګو لاندې توري هلکې او د مخ نه د زیاتو مرسرات کچیر ځان خسته کول غواړي، بالکل جی هغه هم صرف او صرف په ورځو کې ازنا فارمولا بیوټی کریم د پاکستان اولنی پروډکټ پلی باټری کې ټیسټ کړی شوی، د هر کیمیکل او استرایک نه مکمل صفا سوترا، بالکل جی بیا د زی بلا خبر هم نه یو ځان د پاره راوړي ازنا فارمولا بیوټی کریم۔

सबै कुरो मिल्दो रमा छे सुन रहमंगे मिन बाल्दी ठीक ठाक फिट फार खुशहाल सुखाल बबी औ दे जिंदगी ना बाद खले खेसे खंद नमाजे अखली औ बिल के दुआ गाने हम दिस अल्लाह ताला ताजो टूल खुशहाल आबाद लरी स्पेशल दुआ गाने बदर तक औ दिन ला बाद दुआ गाने बमंग तो पर हम कवे बिल्कुल तासु मा आवाज चुकम दे अवरे पैगाम रेडियो मर्दान बांधे दिन अलवा मा आवाज तासु अवरे वतन रेडियो तक बई औ दिन अलवा तासु मा आवाज अवरे वतन रेडियो दीर दिन अलवा शमा रेडियो बाजवर औ वर्सर आवाज एफएम 107 अटक रेडियो के सिलेक्शन दे टेक्निकल इशू दा गेबन हो प्रोग्राम निश्चित दे औ दिन अलवा रेडियो अमन टांक औ दिन अलवा रेडियो अमन करग बने मा आवाज अवरे बिल्कुल तासु माता वेली शी छे इसमें कॉस्मेटिक पाकिस्तान प्रोग्राम तासु चरता चरता के अवर रहे तासु मुंगे बिल्कुल मैसेज के वाली कॉल के वाली और प्रोग्राम भी ठीक तर 4 बजे पर रहे और तासु बिल्कुल पता दे छे इसमें कॉस्मेटिक प्रोग्राम चुकुम दी तासु कीगी 3 ना 4 बजे पर हाँ दस पे 9 ना 10 पर हम और दिन अलवा 10 ना 11 पर हम तासु प्रोग्राम कीगी مختلف شکم پریزنٹرز دیا تاسو رزی پروگرام در تکیوی او دا یو پیغام صرف در کبی تو بالکل تاسو انتخاب کے والی شی دیشما کسمیٹکس او بالکل منگا ہاں چکم در رزو نو دا یو پیغام سر تاسو خدمت کی رزو چی بالکل تاسو انتخاب کے والی شی دیشما کسمیٹکس

0: नो कपड़े ग्राने गंडे होगा आसान है गंडे
1: ना हजार रुपए सूट कांड रही
0: हाँ दास देना चाहिए मतलब तासु ज्यादा पैसे खले
1: ना
0: ज्यादा ना खले हाँ दारा तो वही कहना चाहिए चरते दास गरीब दर तराशी मतलब जगह हजार रुपए वस न लरी नो आगे सर को ऑपरेशन के हो गए ना अच्छा 700 रुपए ओ कचर तक दास हक हजार तरह लो डेर गरीब आगे सर पैसे भी ही वे ना नो ब्याह और सरसे चल के खुले खबर
1: उगड़ा
0: बिल्कुल पकार हाँ दगा दे चमुंगा यू बरसरो को ऑपरेशन को दस गरीब भी चाह मतलब बस न लड़ी नो बस आगे तब वही खैर दे मतलब तासु दो गाने के वाले का संग तासु खबर उगड़ा
1: डोंगरी रमदान की टेंशन में जो उठा सस्ते द्वारे में उठा कांडलिया और शगरीब
0: हाँ तासु लोग पहले वर्ता कैसे भी सही सही सही दारा तो वही कहना चाहिए प्रोग्राम इसमें कॉस्मेटिक थे तासु पखपला प्रोडक्ट इस्तेमाल हुए
1: इसमें तेल में रोली डर मत जोर दी
0: इसमें हर बलायल हाँ सही सद सद पर आता
1: है ये मिनट
0: जी
1: चेदा जड़ी दे पर आता है इस्तेमाल किया इसमें से
0: जड़ी दे पर दास खैर सब बल गनिश्त हो इसमें हर बलायल जुकम दागा तासु इस्तेमाल वाले सही दा डेर बीमारी की कार के भी प्रोग्राम ना ढेर मनना था सॉन्ग तो प्रोग्राम की कॉल को यो जहान मनना खा चर तक इंटरटेनमेंट शुई पाई के बाद जरूरत तब लेकिन ढेर मनना गोरु चिकाल बने मुक्सरा बल सो को कम जैन रजी अस्सलाम वालेकुम अल्हम्दुलिल्लाह ठीक ठाक तासु खै बिल्कुल ठीक ठाक सुख खबर की कम से
2: नंबर
0: बेटनी अनवर बेटनी संग है
2: ना
0: अलहमदुल्लाह बिल्कुल ठीक ठाक ही माँ तासु खे जवन खरा बांधे
2: अलहमदुल्लाह
0: माशाल्लाह
2: मौसम देर खुशगवार मौसम में जोड़ खड़ा रखा मैं देना मकसद ये रहता कि गर्मी गाने भी
0: बिल्कुल दासे दो बिया द टांग के कोडे रहा ज्यादा गर्मी हम भी जगोर योजल तले हो मगे ना टांग ते दर गले हो मा नो बस सब अगशपाच चुकम दे मुश्किल बाने थे रश्वला नो माची बस जान रसो मा जगे दोन सख्त गर्मी हुआ और बल्दा ची द टांग रोडों ना दोना ज्यादा खराब हो गए दर तवेले नशम
2: ना वो सागर रोडों ना दी वो माशाल्लाह दी दास रोडों ना करारे पे भाई ची बिल्कुल आया तबाद दा
0: खा माशाल्लाह माशाल्लाह बस ब्याह खुड़े रखा खा वाला दी वो सी रोडों ना जुड़ कड़ी खा
2: ना रोडों मुझे माशाल्लाह दी लगे आ दी रोडों ना डेर खुले रोडों ना रवान कड़ी दी डेर खुले मगाया खुली दिया मक्स खराब हो रोडों ना
0: जी सही सही दारा तो वही कहना अनवर बिठनी नाम दे
2: जी जी
0: हाँ तासु इसमें कॉस्मेटिक प्रोडक्ट इस्तेमाल करी
2: बिल्कुल
0: आगे दे पर हाँ चाहे खुले पखी आगे दे पर हाँ बिल्कुल इस्तेमाल वाले शेखा बिल्कुल बिल्कुल दाह और बानी कवल से देन लवा करेक्ट क्रीम हाँ चुकम दे और बानी से मार वाले से वो देन लवा इसमा हर बलायल चुकम दे आगा हम मतलब अगे बाने आगा हम और बन लगे वाले से खा वालेकुम अस्सलाम यो जहान मनना चे तसु मुक्ता प्रोग्राम की कॉलो को डेरा डेरा मनना बिल्कुल टांग ना मुक्ता कॉल करो पटांग की तसु बिल्कुल देशमा प्रोडक्ट चुकम दे हर जगह अवेलेबल दी और दिन लमुंग चुको मेन डिस्ट्रीब्यूटर दे द टांग का जरूरत हां जी सब चुकम दे नो बिल्कुल आगे सारा चुकम दल तक टूल प्रोडक्ट चुकम दे अवेलेबल दी सईदा ओवर सोर्स सुमर हाल तक कॉस्मेटिक या जन सुना दी पैकेट टूल के इसमा कॉस्मेटिक प्रोडक्ट चुकम दे अवेलेबल दी गुरु कल बने चुक सारा सुगु दे कम जना दी अस्सलाम वालेकुम जी सुख खबर है कि कम देना शेख उतार ना खबर है कवे शेख उतार ना सुख खबर है कवे असे वही संगे खे दासो के ना अलहमदुल्ला बिल्कुल ठीक ठाक है माँ शेख उतार के होता सर ठूल प्रोडक्ट में लगेगी अल तक कम यू दुकानदार दे हम अक्सर चुकम दे प्रोग्राम के हैं कॉल कभी
3: لایک نه
0: جی زمان جی جی
3: هغه دکانو به هغه مال ته خرڅوي
0: ها او دین لو جی
3: ما ټول مر په کراچۍ کې هم غواړم
0: جی
3: یعنی کراچۍ کې دا هیڅ مقام نه ملایي
0: کراچی کے خو خیر کراچی کے با مطلب تاسو نہ ملے دل دکی ملے بھی کی تاسو دل دکی ٹانگ کے نو ٹانگ کے تاسو داسے ہو کا نو تاسو ٹانگ کے والی کنا نو بس چکلا کراچی تا زی نو زان سرائی والا کنا آو کنا بدل دکی ملے بھی کی خواہ ډیر مننه کول کولی وای کراچی کې چرته کې ملوي کې نو بدل ته کې دا ټانګ کې بدل ته ملوي کې تاسو په ټانګ کې موجود دي نو تاسو ولته کې واله او دین نه او دین نو تاسو چې کله کراچی ته ځئ نو ځان سره واله ښه ګورو کال باندې چې موږ سره بل څوک د کم ځای نه راځي السلام علیکم وعلیکم
4: السلام
0: جی څوک خبرې کوي کم ځای نه مردان نه مسکان خبرې کوي خجی مسکان سنگھ ایتا سو خی الحمدللہ بالکل ٹک ٹاک پروگرام ہو اور کے نام مردان ریڈیو باندے
4: جی دیکھ کولے
0: خا پروگرام کھولے دے دار تو پروگرام کھولے دے خبر کھولے دی یا مطلب ایشما کاسمیٹکس کوم دے پروڈکٹ کھولے دی
4: بجی
0: خجی صحیح ده دار ته وای کنه چې تاسو پروگرام کې ما په خپل فرست ټایم کولو کو هلو اواز درځي خجی ډیر مننه بالکل مسکان چکم دې بردان نه کول کړو او باز یې چکم دې ډراپ شو باز یې مونږ ته نارضي نو ډیر مننه چې تاسو مونږ ته پروگرام کې کال کو مردان نہ خو آواز ڈراپ گورو کال بنے نیکسٹ السلام علیکم سکھ خبر کی کم سے نا آواز کٹکی گی عبد الغفور کم سے نا آواز کٹکی گی جی جی آواز کٹکی گی دوبارہ ہوا کم سے نا خبر کی ٹانگ اما ہلنا عبد الغفور پروگرام کے انہیں اشما کاسمیٹک پروگرام کے درتا ہر کلے وئی جی جی جی تاسو آواز لکڑ کی صحیح بدل کے جی جی دار تو وہی کہنا چاہیے پروڈکٹ چانا خلا اشما
3: کاسمیٹک
0: زربت خان در سر نیزو دے ہاں تاسو بخپل رشتہ دار مو دے سیدا نو چکل ورش کنا چھ در بان اس کیو کنا مطلب
3: چار بان اس شہر مزدار ہے من سیدا
0: جی بالکل زربت خان جی سو خماش ڈیر زبردست انسان دے جی جی دا خبر سعید ہاں صحیح صحیح خبر ادا دار تو وجہ سب پیغام ور کے مینا والا تھا مینا والا تو سب پیغام ور کے بھائی سوری تاسو باز چکم دے کٹکی کی ڈیر مننا تاسو پروگرام کی مت کال کو باز دے چکم دے ہا کٹکی کی نو دے تو بجنا خیر دوبارہ چکم دے کال کولی شی گورو کال بنے السلام علیکم الحمد للہ سر ٹھیک ٹھاک تاسو خی جی الحمد للہ سو خبر کی کم دینا زہیب خٹک د نورنگ کلینا سہار دے مبخ کل کال کرو کال دے مبخ کل ڈراپ شو صحیح صحیح زہیب خٹک سنگے خی جون خر باندے ها صحیح نن داسې آواز داسې خراب خراب لګیږي ولې داسې خفا خفا لګیږي ها صحیح صحیح بس الله تعالی دې تاسو صحت درکې او دوګانې به درته کوو ټیک ته او دینه علاوه تاسو شکم دې ايش مہر بلایل استعمال کې ان شاء الله به ټیک شي ښا ان
5: شاء الله عبدالخالق مان صاحب ته سلام کوم
0: جی وعلیکم السلام
5: دینه ملشکی وا ګیلا دا
0: ښا مولانا صاحب نه دې ګیلا دا بس مولانا صاحب آواز بالکل اوری پروگرام اوری گرا نو بس مولانا صاحب دا خبر اوریدلی وی ښه جی زخیا پھٹک ډیره مننه لوی سړی شي کال کولې اوکے اللہ حافظ کال کولې یو جهان مننه بالکل زخیا پھٹک مونږ ته کال کړې وو

0: एक साफ सुथरा घर, चमकते बर्तन और ताजगी से भरपूर एहसास, हर घर की जरूरत और उस जरूरत का भरोसा है कमांडर। रोजमर्रा की जिद्दी दाव हो या बच्चों के खेल कूद से गंदे हुए कपड़े, कमांडर वॉशिंग पाउडर अपनी ताकतवर सफाई के साथ कपड़ों को बनाए ज्यादा साफ, ज्यादा रोशन और खुशबूदार। किचन में चिकनाई और मैल का मुकाबला अब मजीद आसान, कमांडर डिश वॉश, बर्तनों से चिकनाई को मोअस्सर तरीके से साफ करें और बर्तन को दे शानदार चमक ताकि आपका किचन हमेशा साफ और खूबसूरत नजर आए। और जब बात हो जाती नगदाश्त की तो कमांडर ब्यूटी सोप, दे ताजगी, नरमी और दिलकश खुशबू का एहसास, हर नहाने के बाद खुद को महसूस करें पहले से ज्यादा तरोताजा और पुरएतमाद। मियार सफाई और एतमाद का नाम कमांडर, कपड़ों की बेहतरीन सफाई के लिए कमांडर वॉशिंग पाउडर, बर्तनों की शानदार चमक के लिए कमांडर डिश वॉश, रोजाना ताजगी और नरमी के लिए कमांडर ब्यूटी सॉप। आज ही कमांडर प्रोडक्ट्स को अपनी रोजमर्रा जिंदगी का हिस्सा बनाएं और फर्क खुद महसूस करें। हर घर का एतमाद, हर दिन कमांडर की बेहतरीन सफाई। तो पता याद रखिए, रमजान मार्केट, दुकान नंबर 28, प्रोप्राइटर अजब खान के साथ इस नंबर पर भी राबता कर सकते हैं 0313-91-27-273।
1: आपका अपना रेडियो, रेडियो 88.4 नेटवर्क।
2: نو ٹینشن رائس فیس واش کم چې تاسو مختبر کې خلاخ ہے او تاسو مخکړي نرم ملائم هغه زموږ فرند چې وای چې د ما په مخندې د غنا تیر سری دی یا د دینه لواستر ګلاندی توري توري هلکې جوړې شوې دي هغه د وجې ګډې ری زیاتې پریشان یو نو بالکل چې په مارکیټ کې اوس اویلیبل دی نو ٹینشن رائس فیس واش او ورسره نو ٹینشن فارمولا کریم کم پیسې ما سره چې تاسو مخ بشي نرم ملائم چمکدار او د ستر ګلاندی توري توري هلکې په مکمل توګه لری کوي چې بالکل دو انتظار د بڑے ہم اس لارشے پر مارکیٹ کے نو ٹینشن رائس فیس واش، نو ٹینشن فارمولا کریم اور نو ٹینشن بیوٹی سو پرواخ لے اور استعمال کے ان شاء اللہ کلی رزلٹ بتاؤ تو ملا بھی گی نو بالکل پریشان کے گیما پر مارکیٹ کی اویلیبل دی نو ٹینشن پروڈکٹس زالے رواخ لے استعمال کے میں نے چیز
3: یو آر لسننگ ریڈیو امن 88.4 ٹانگ سٹے ٹیون ود اس
4: وصال قدر

0: वेलकम बैक, वेलकम प्रोग्राम इच एकदा बाबा तुझाकू सत बिस्मिला सौ बिस्मिला हर कलाय द पश्तो वरुणतम हर कलाय वायम प्रोग्राम शे। दोस्तों कर्जे वाली गाल थी नहीं पई आई तही काल नहीं आंदी पे देखन देख दे केरा मीठा भिरा है मैं सोना अफसोस काल कट गई थे दोबारा कोश काशिश कर देखन। हेलो अस्सलाम वालेकुम। وعلیکم السلام وعلیکم السلام لکه زه د عربی دن کو د زه وشای ما که تو مشوا دا د متی الله شیخ گرینا
1: بس قدرمن سی ماما
0: الله دې قدرمن کا